नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष तारा प्रसाद छन्तेल, 52 कोटी सामुदायिक वन उपभोक्ता समूह चिमटिप रूपन्दे।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आफ्नै फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू सुनौ एकपटक। नेपाली भूमि फिर्ता लिने विषयमा कूटनैतिक पहल गर्न सरकारलाई विपक्षी दलको दबाव, लिपु लेपकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक रहेको सांसदहरूको भनाई। टोलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन, विकल्प बिना बस्ती खाली गर्ने कार्य रोक्न माग। विघटित भूमि समस्या समाधान आएको कार्य अवधिमा रूपन्देहीका 1415 घर परिवारले पाए लाल पूर्जा, करिब 58,000 घर परिवारको जग्गा नापचाज। जग्गा संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू, सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन। आयातकर्ताले एमआरपी घोषणा गर्ने सहमतिपछि भन्सारमा जाँच पास पुनः शुरू, अझै दुई हप्ता वर्षा र बदली हुने मौसमविदहरूको भनाई। लुम्बिनी प्रदेश सरकारले गर्यो सचिवहरूको जिम्मेवारी हेरफेर, गुल्मी इस्माको केन्द्र चापटारीमा कायम गर्न सरकारलाई सिफारिश। पञ्चकन्या रूपन्देही डिभिजन सुपर लीगमा बिहिबार देवदह क्रिकेट युनिटको जीत। नेपाल एद्वारा अभ्यास खेलमा स्कटल्याण्ड 45 रनले पराजित। र ब्रिटिश ग्रामर स्कूलमा एसईई कप बास्केटबल प्रतियोगितामा दोस्रो दिनका खेल सम्पन्न।

0: मिठा सुगर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
2: अब हाल खबर विस्तारमा नेपाली कंग्रेस सहितका प्रतिपक्षी दलहरूले लिपुलेग लगायतका नेपाली भूमि फिर्ता